0: It's 9:45 a.m. This time check is brought to you by Phoenix Batteries. Phoenix laga aur bhul ja. Phoenix
1: laga aur bhul ja. Ek normal AC is extreme 53 degree heat ka muqabla nahi kar sakta. Higher ka naya real T3 inverter AC. Ultra big outdoor ke saath. जो अपने फुल BTU से दे 100% कूलिंग एफिशिएंसी, 53 डिग्री सेंटीग्रेड पर भी हायर T3 AC एक्सपर्ट एक्सट्रीम T3 इन्वर्टर फॉर एक्सट्रीम हीट हायर
2: ए दुनी दो दो दुनी चार सही इंतखाब के इनामात ढाई हजार
3: अगर आप हैं ड्राइव कार बाइक या रिक्शा ड्राइवर तो 4 मई से 12 जुलाई तक वीकली चैलेंजेस में हिस्सा लें प्लैटिनम स्टेटस मेंटेन करें और 5 फेयर अर्निंग्स के साथ 2500 से ज्यादा इनाम
4: InDrive सिर्फ एक टेक्नोलॉजी प्लेटफॉर्म है जो यूजर्स को इंडिपेंडेंट ड्राइवर से कनेक्ट करता है ट्रांसपोर्ट सर्विस प्रोवाइड नहीं करता ड्राइवर्स के एक्शंस की जिम्मेदारी InDrive पर नहीं होती इस मुकाबले में शराकत टर्म्स ऑफ यूज और कैंपेन TNCs को तस्लीम करना है
5: हायर का नया नो फ्रॉस्ट IoT रेफ्रिजरेटर जिसका मल्टी एयर फ्लो सिस्टम दे बैलेंस्ड कूलिंग हर कंपार्टमेंट में और रखे आपके रेफ्रिजरेटर को क्लीन ट्विन इन्वर्टर टेक्नोलॉजी जिससे मिले मैक्सिमम कूलिंग और एनर्जी सेविंग नो फ्रॉस्ट नो वरीज
6: अब मिलेंगे तमाम नेटवर्क के लोड्स और पैकेजेस एक ऐप पर अभी जैज कैश डाउनलोड करो पाओ इंस्टेंट लोड एक्सक्लूसिव ऑफर्स और डिस्काउंटेड पैकेजेस वो भी बिना किसी रिटेलर के आसान और इंस्टेंट पैकेज एक्टिवेशंस के लिए जैज कैश है ना
0: दिस ट्रांसमिशन इज ब्रॉट टू यू बाय द बेस्ट ऑफ होम्योपैथी श्वाबिस सिंगल रेमेडीज जर्मनी This program is brought to you by
7: AGS Tubular Dikhai Kaam AGS Tubular Battery Dil Ko Hai Aaram
0: and
5: Hire Ka Naya No Frost IoT Refrigerator Twin Inverter Technology Jisse Mile Maximum Cooling Aur Energy Saving No Frost No Worries
0: and
8: Tufaan Hai Har Jeet Ki Pehchan Hai
0: and
9: Phoenix Laga Aur Bhul Ja Phoenix Laga Aur Bhul Ja
0: and
10: Aaj Hi Hire Mini LED TV line aur stadium ka mahol ghar mein banaye
0: and
11: Hire T3 AC expert extreme T3 inverter for extreme heat Hire
0: and
3: agar aap hain drive car bike ya rickshaw driver to 4 mai se 12 july tak weekly challenges mein hissa le
12: khawateen o hazrat manshiyat wo zehr e qatil hai jiski sanjeedgi ka ehsaas insaan ko tab hota hai جبکہ زہر ہماری رگوں میں زائد کر چکا ہوتا ہے وقتی سرور اور مزے کا لبادہ اڑے یہ لعنت غیر محسوس طریقے سے ہماری نوجوان نسل کو اپنے شکنجے میں لے رہی ہے منشیات کی لعنت میں گرفتار ہونے کی ایک بڑی وجہ بری صحبت ہے جس کو عمومی طور پر ہم نظر انداز کر دیتے ہیں جبکہ دراصل اس عمل کا تانا بانا بری صحبت اور میل جول سے لے کے جڑتا ہے گھر دل سے لوٹنا والدین اور گھر والوں سے نظریں چرانا خاندان اور احباب کی محفلوں سے گریز کرنا غیر معمولی اخراجات میں اضافہ یہ سب اس کی بڑی علامات ہیں خدا را اپنے بچوں پہ نظریں رکھے تاکہ وہ تا حیات آپ کی نظروں کے سامنے رہ سکے ہمارا عزم ایک قوم ایک منزل اور منشیات سے پاک پاکستان

0: AGS ट्यूबलेस दिखाए काम, इसलिए हर पाकिस्तानी के दिल को मिले पूरा आराम। AGS ट्यूबलेस बैटरी, दिल को है आराम।
1: आम चीजों पर समझौता क्यों करें? शॉप सिंगल रेमेडीज मुस्तनद जर्मन महारत के साथ तैयार करदा कुदरत के बेहतरीन नज़ा लाए हैं, ताकि आपकी सेहत की बेहतरीन देखभाल हो सके। डॉक्टर हमीद जर्नल होमियो और शॉप सिंगल रेमेडीज, भरोसे, देखभाल और जर्मन महारत के 75 साल।
2: एक नॉर्मल एसी इस एक्सट्रीम 53 डिग्री हीट का मुकाबला नहीं कर सकता। हायर का नया रियल T3 इन्वर्टर एसी अल्ट्रा बिग आउटडोर के साथ, जो अपने फुल BTU से दे 100% कूलिंग एफिशिएंसी 53 डिग्री सेंटीग्रेड पर भी। हायर T3 एसी एक्सपर्ट, एक्सट्रीम T3 इन्वर्टर फॉर एक्सट्रीम हीट। हायर।
3: This transmission is brought to you by Dr. Hamid General Homeo and Schwabe Germany, proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years.
4: This program is brought to you by
0: AGS Tubular Dikhai Kaam, AGS Tubular Battery, Dil Ko Hai Aaram,
5: and Aaj Hi, Higher Mini LED TV Line, aur Stadium Ka Mahol Ghar Mein Banaye.
6: And
7: Phoenix laga aur bhul ja, Phoenix laga aur bhul ja.
6: And
8: agar aap hain in-drive car, bike ya rickshaw driver, to 4 mai se 12 july tak weekly challenges mein hissa le.
9: FM 100, like us on facebook.com/fm247365. FM 247365.
10: توہین رسالت، نفرت آمیز تقریر اور مذہبی فرقہ واریت کا فروغ آئین پاکستان کے مطابق ایک انتہائی سنگین جرم ہے۔ سوشل میڈیا جیسا کہ یوٹیوب، ٹویٹر یا کیبل ایف ایم پر اس نوعیت کا غیر قانونی مواد نظر میں آئے تو ایف آئی اے، سائبر کرائم ونگ، پی ٹی اے یا پیمرا کو فوری اطلاع کریں۔ ذمہ دار شہری بنے، میڈیا، انٹرنیٹ اور سوشل میڈیا کا مثبت استعمال کریں۔ مفاد عامہ کا یہ پیغام آپ کو پیمرا کی جانب سے پیش کیا جا رہا ہے۔

0: स्पेशल क्वालिटी सोप और सेवैया।
1: हुर्मत रसूल का तकाजा है कि तौहीन रिसालत से मुतालिक किसी भी खबर को बिना किसी तस्दीक के ना फैलाएं। ये पैगाम मुफाद आमा के लिए वजारत इत्तिलात नशरियात व कौमी विरसा और FM 100 की जानिब से पेश किया गया।
2: 100 FM।
1: कुरानी आयात और अहदीस नबी सल्लल्लाहु अलैहि वसल्लम का एहतराम हम सब पर फर्ज है। ताज़ीरात पाकिस्तान के सेक्शन 295B के तहत कुरान पाक की तौहीन काबिले सजा जुर्म है, जिस पर उम्र कैद की सजा हो सकती है। इसको गंदगी या रद्दी में ना फेंका जाए। ये पैगाम हुकूमत पाकिस्तान और FM 100 की जानिब से पेश किया गया।
3: Karachi, Lahore, Islamabad, Hyderabad, Rahim and Khan. Across the nation.
4: This is FM 100.
0: अब मिलेंगे तमाम नेटवर्क के लोड्स और पैकेजेस एक ऐप पर। अभी जैज कैश डाउनलोड करो, पाओ इंस्टेंट लोड, एक्सक्लूसिव ऑफर्स और डिस्काउंटेड पैकेजेस, वो भी बिना किसी रिटेलर के। आसान और इंस्टेंट पैकेज एक्टिवेशंस के लिए जैज कैश है ना।
5: This transmission is brought to you by
6: Dr. Hamid General Homeo and Schwabe Germany, proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years.
5: This program is brought to you by
7: Higher Kanaya, no frost IoT refrigerator, twin inverter technology jisse mile maximum cooling aur energy saving, no frost, no worries.
8: Bain al-aqwami safar par rawana hone wale mutawajjo hoon. ایسی آن لائن ایپس اور پلیٹ فارم سے اجتناب کریں جو پیسوں کی عوض کسی نامعلوم شخص کا سامان آپ کے اپنے سامان کے ساتھ لے جانے کے لیے کرتی ہیں۔ یہ آسان کمائی کا طریقہ تو نظر آتا ہے، لیکن حقیقت میں خطرناک جال ہے۔ منشیات فروش انہی طریقوں کو استعمال کر کے منشیات سمگل کر رہے ہیں۔ یاد رکھیں، اگر آپ کے سامان سے منشیات برآمد ہوئی تو قانوناً اس جرم کے ذمہ دار صرف آپ ہوں گے۔ خبردار، کسی اجنبی کا سامان دوران سفر اپنے ساتھ لے جانا آپ کے لیے خطرناک ہو سکتا ہے۔
1: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
9: قدرت کا نظام توازن پر قائم ہے،
10: وسائل سے زیادہ آبادی کے بوجھ سے توازن بگڑ جاتا ہے۔
11: گھر کے افراد اور آمدن میں توازن
12: ہماری ذمہ داری ہے۔
13: خاندانی منصوبہ بندی کے طریقوں پر عمل کر کے اپنی ذمہ داری پوری کریں۔
1: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
5: FM 100 Like us on facebook.com/FM247365
14: FM247365
15: Let's celebrate
16: 31 years of memory, milestone and moments. FM 100 Pakistan. It's a legacy.
14: Assalamu alaikum Pakistan. Let's celebrate the journey.
17: This is your music.

0: वेलकम बैक कहेंगे सुने हो आप सबको। मैसेजेस कर रहे हैं 3636 पर जो कि बेतहाशा आ चुके हैं। सवाल क्या करूंगा मैं, वो क्या है सवाल, ये है वो क्या है, इसका जवाब देना है आपने। तो अभी जाएंगे आपके मैसेजेस के जाने और देखते हैं कौन कौन है हमारे साथ। भाई सबसे पहले फीटा गाता है नईमा ने, रीमा रीमा रीमा कैसी हो, कैरी नाइस सॉन्ग, अच्छा है आज भाई के शो का भाई रीमा, मैं भी पढ़ लिया, कोई गल नहीं। फीता काटा जना मानूर ने नेवल से और कह रही है बाबू आपको अय्यूब आफरीदी भाई को, मुश्क को और सलीम मेमन भाई को अस्सलाम वालेकुम पखैर रख ले सड़े मशे वेलकम, क्या हाल है आप सबका। ओके ठीक, नेवल वैसे बहुत दूर है यहाँ से, मतलब शहर से, इतनी दूर से मेरी प्यारी सी बहन सुन रही है भाई, बड़ी अच्छी बात। तो रीमा यहाँ पर भी आ गई हैं और कह रही है सलाम भाई नाइस सॉन्ग, खुश रहे आप भी खुश रहे रीमा। हमारी पाकिस्तान की बहुत बड़ी सुपरस्टार रही हैं रीमा, रीमा जी इनका नाम भी रीमा, उसी पर तो नहीं रखा, अब्बू को रीमा बड़ी पसंद होगी, मेरी बेटी का नाम रीमा होना चाहिए भाई, ये तो नहीं वजह थी रीमा, जरा बताना। पहले ही सॉन्ग से मालूम मेरा पसंद नदीम और मेरे बाप आ गए हैं मन खूबी शुमा खूब आल खूब आस्ते जी चितोर असलिम फानम यानी कम नाम नाम। और एम यूनस साहब गार्डन से कह रहे हैं डियर एने सुने हो प्लीज प्ले UB40 सॉन्ग, आय हाय हाय क्या याद दुआ देता यार, वाह वाह वाह वाह, गाना जरूर चलाऊंगा यार, मेरा फेवरेट सॉन्ग है यार यूनस भाई, यानी कि समझ रहे हैं ना आप, इस तरह तो होता है इस तरह के काम। आय हाय संजू भी आ गई है, करिए अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू, नरीम सलामती और आफियत की अनगिनत दुआएं, हमेशा शाद और आराज रहे, कैसे मिजाज है, ओके टेक शुक्र अल्हम्दुलिल्लाह, मैं भी आपकी बादशाहत में मौजा ही मौजा, नाउज बिल्ला मेरी बादशाह होता, मेरी बादशाहत होती यानी कि प्रेसिडेंट होता या मैं प्राइम मिनिस्टर होता, बादशाहत तो पुराने दौरों में होती है ना, तो मेरे तमाम लिसनर जो है न, किसी न किसी ओहदे पर जरूर फायज होते। बहुत ही प्यारी सी जरी नूर रानी हसीन, रानी हसीन कौन है वैसे, ये रानी और वो भी हसीन, वाह वाह वाह, रानी तो वैसे जरूरी नहीं है कि हसीन हो लेकिन ये रानी हसीन है। और नौरीन बहना रुबाब के लिए टोकरा भर कर दुआएं और प्यार पहुंचा दीजिएगा, जनाब पहुंचा दिया, यानी कि समझ रही है ना आप, सब इंतजार में थे कि कब कोई जुबान खोले है भाई, फिर उसके होंठ खुले और सबके कान खुले, ये कौन भूल गया उन लबों का खाका यहाँ, ये कौन छोड़ गया गुड़ के मर्तबान खुले, वाह वाह वाह वाह वाह वाह वाह वाह, ओए होए पंजाबी सॉन्ग से जबरदस्त शुरुआत, ओए होए माशाल्लाह माशाल्लाह आपका चहकता लहजा शो की शान बढ़ा रहा है, शटके जीती रहे मुस्कुराती रहे। और भी इनका एक इख्तिवास है जो कि हम शामिल शो करेंगे थोड़ी देर में, अलीमुद्दीन यूसुफ़ज़ई साहब भी आ गए और हमेशा की तरह वाजिब एहतराम मोहतरम नदीम अख्तर भाई साहब अस्सलामु अलैकुम, आपकी खदमत अकदस में अनमोल मोती आ गए भाई, पहला मोती, हर रिश्ता अल्फाज से नहीं एहसास से चलता है, ये एहसास कहाँ मिलता है जरा मुझे बता दीजिए, इंसान की असल पहचान उसके रवैये में छुपी होती है, वाकई में अरे कुछ लोग तो बड़े मीठे मीठे होते हैं लेकिन पीठ के पीछे जो छुरी घोपने वाले होते हैं तो ये कैसी बात हो गई, जो मीठा मीठा आदमी है कैसे उसके अंदर छुपी हुई है चीज, उसकी असलियत सामने आएगी तो पता चलेगा ना यार, वक्त सब कुछ बदल देता है, अच्छा हत्ता के इंसान को भी, ये तो फैक्ट है यार, इंसान बदल जाता है लेकिन इंसान की फितरत नहीं बदलती, ये जहन में रखें, इनकी मतलब जो अनमोल मोती उनके साथ साथ मैं चर्चा भी कर रहा हूं, इंसान बदल जाता है वाकई में लेकिन इंसान की फितरत नहीं बदलती, बुरे वक्त की बस एक ही बात अच्छी के ये ये ये ये ये मोती कंप्लीट करी दूं। اچھی کہ یہ بہت جلد اپنے اور پرائے کا فرق بتا دیتا ہے. نسیم قریشی، خطاب اللہ، ایوب آفریدی، سمی شیخ، عمران ریاض اور میرے والد صاحب کو انہوں نے سلام کہا ہے. علیم الدین یوسف زئی صاحب ایف بی ایریا کراچی سے. ابھی جائیں گے ایک بریک کی جانب.
1: This transmission is brought to you by the best of homeopathy, Schwabe Single Remedies, Germany. This program is brought to you by
2: AGS Tubular Dikhai Kaam, AGS Tubular Battery, Dil Ko Hai Aaram.
3: Kabhi socha hai ki ab jang ki surat kya hai? Ab jang maidan-e-jang mein nahi, hamare zehnon mein ladi ja rahi hai. اب دشمن کی گولیاں بارود نہیں، معلومات ہیں، اور نشانہ ہم سب. ریاست مخالف طاقتیں ہمارے گھروں کے دروازے تک پہنچ چکی ہیں. ٹیکنالوجی اور انٹرنیٹ کے پردے میں دشمن چھپا بیٹھا ہے. وہ ڈھونڈتا ہے کمزور لمحے، بے روزگار نوجوان، ضرورت مند خاندان. پھر ان کے سامنے بچھاتا ہے خواب، بڑی نوکری، تیز دولت، بیرون ملک سفر، اور پھر کبھی رپورٹر کی صورت میں، کبھی این جی او ورکر یا فری لانسر بن کر ان سے وہ راز نکلواتا ہے جو دشمن کا راستہ کھو دیتے ہیں، جن سے بدامنی، خوف اور فساد ہماری گلی کوچوں تک اتر آتے ہیں، ہمیں اپنی ہی مٹی کے خلاف کھڑا کر دیتا ہے. جو آپ سے معلومات لیتا ہے وہ آپ کی ذات تک پہنچتا ہے. آپ کی تصویریں، پہچان، فون، سب کچھ خطرے میں ڈال دیتا ہے. تو یاد رکھیے، کسی اجنبی کو اپنی کوئی حساس بات نہ دیجیے. کوئی مشکوک چیز، کال یا پیشکش ہو، فوراً رپورٹ کیجیے. حساس مقامات بس اپنے ادارے تک رکھیے، کیونکہ ہر لفظ، ہر کلک، ہر تصویر یا تو حفاظت ہے یا خطرہ. فیصلہ آپ کے ہاتھ میں ہے.
1: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
4: Like us on facebook.com/fm247365.
0: fm247365. ویلکم بیک. کہیں گے بھائی موتی سارے پڑے ہم نے علیم الدین یوسف زئی صاحب کے. کیا موتی تھے بھائی. مرزا صاحب آگے نا ساڈے رام گجر خان. السلام علیکم ندیم بھائی. تمام سننے والوں کو انہوں نے کہا آدھا ورزے. اجمل شوبی صاحب تشریف فرما ہیں، اس وقت آ گئے ہیں. جناب کیا بات ہے یار. شوبی بھائی، آپ کی اسمارٹنیس کا راز کیا ہے، ذرا یہ بتائیے گا. 1 کروڑ سال سے آپ کو ایسے ہی دیکھ رہے ہیں یار، خوبصورت سے، پیارے سے، جوان سے. واہ واہ واہ واہ واہ. اور باتیں تو کمال ہیں آپ کی. اجمل شوبی صاحب جب بولتے ہیں تو سب کی بولتی بند ہو جاتی. ندیم بھائی، کیا لڑکیاں بھی حکیم ہوتی ہیں؟ لڑکیاں حکیم ہوتی ہیں ویسے بھائی؟ جتنے بھی حکیم ہیں، ان کی جتنی بھی بیگمات ہیں، وہ بھی حکیم ہوتی ہیں، یقین مانیں. کیونکہ ان حکیم صاحب کا علاج صرف وہی کر سکتی ہیں، اور کوئی نہیں کر سکتا. یہ بات فیکٹ ہے نا شوبی بھائی، ہے نا؟ بالکل. حکیم صاحب سب کا علاج کر رہے ہوتے ہیں، مگر ان کی بیگمات ان کا علاج کر رہی ہوتی. تو سوچیں عورتیں کتنی بڑی حکیم ہوں گی. اور حکمت تو ان پر ختم ہے، ایسی حکمت کہ اگر یہ پانی کو دودھ کہہ رہی ہیں تو انسان ماننے کو جو ہے وہ مجبور ہو جاتا ہے.
5: آج بھائی دودھ ہے بھائی، کیا کرے.
0: اس طرح تو ہوتا ہے اس طرح کے کاموں میں. مرزا صاحب کیا بات کیتی ہے تسی.
5: اوکے ٹیک دادو سے صحیح انور پتافی بھائی آ گیا ہے اور کہتا ہے سلام سب کو.
0: سندھی گیت ضرور بھائی. انور بھائی ڈونٹ وری، ڈونٹ وری، پکا پکا پکا. آپ کی فرمائش تو، یعنی کہ سمجھ رہے ہیں نا. ہاں اور اور اور ارے ماشاء اللہ. ایک منٹ بھائی، میں باتیں بھی کرتا رہوں اور ذرا یہ میں لکھ بھی لوں تاکہ میں بھول نہ سکوں یار. ہیں جی تے ہیں جی، کیونکہ فرمائشیں نالو نال آ رہی ہیں نا. انور پتافی صاحب کی بھی آ گئی تو میں نے بولا ذہن سے نکل جاتا، پھر بولتا ہے ندیم بھائی آپ بھول گئے. السلام علیکم ندیم بھائی، کیسے ہیں آپ؟ مجھے ایک سانگ سنوائیے. مجھے ناز ہوا جی مروں تو ہو مروں. ابے کون ہے بھائی؟
5: मुखे वसरे छड़ियो, ये क्या लिखा हुआ है मेरा शहजादे? सुरैया सोमरो का भजन ये नहीं मिल सकेगा, मैं पहले बता रहा हूँ। पहले तो गाना ही सर से गुजर गया और आपने नाम भी नहीं लिखा। कल क्या हाल है नदीम भाई? साहबजादा साहब, हमारे साहबजादे कहाँ गायब हो भाई? साहबजादे हमारा गायब ही रहते हो तुम तो, इतने दिनों के बाद आए हो साहबजादे। रीमा कह रही है जी नदीम भाई अब्बू ने रखा है मेरा नाम। अब्बू को रीमा बहुत पसंद है भाई, पक्का पक्का मैं तुम्हें बता रहा हूँ। छुबी भाई आवाज आ रही है क्या? छुबी भाई आवाज आ रही है? आ रही है आवाज? हमारी एक बहुत प्यारी सी लिसनर है, प्यारी सी बच्ची है, कह रही है उसका नाम है रीमा। मैंने ऐसी तुक्का मारा, मैंने कहा तुम्हारे अब्बू ने तो नहीं नाम रखा, रीमा पसंद होगी इनको। तो वही निकला भाई, अब्बू ने ही पसंद किया। अब्बू से पूछना, अब्बू आपको रीमा बाजी कैसी लगती है? अब्बू की बाजी नहीं, वो आपकी बाजी। अच्छा जी, सलाम अदा, हाउ आर यू? साईं बिल्कुल ठीक ठाक। मुजीबुर रहमान साहब मरफानी, मुजीबुर रहमान मरफानी फराम शिकारपुर। साईं पहले अधिका कयानी बहुत ही बहुत कहानी की भट जा बिठाई, डेडिकेट टू माई सन मुनीब। भिट जा बिठाई यार, हाय हाय, शाह अब्दुल लतीफ बिठाई, वाह वाह वाह वाह। और मुनीबुर रहमान मरफानी को जो है वो डेडिकेट करना है। सही, पूरा कोशिश होगा, डोंट वरी डोंट वरी। वैसे आज मेरा मूड हो रहा था मैं आपको जबरदस्त किस्म के ट्रैक सुनाता, नए नए ट्रैक सुनाता, मगर आपका फरमाइश ऐसा ऐसा आ रहा है सही कि बस बता नहीं सकता, तो लिहाजा सब नहीं चल सके, मैं अपनी पसंद भी चलाता रहूंगा साथ ही साथ। अस्सलाम वालेकुम नदीम भाई, मोहन लाल साई हमारा यूके से। नदीम भाई प्रोग्राम की ओपनिंग जबरदस्त है आज मेरी, क्या लिखा हुआ है? नन्नी परी मेरी जान से प्यारी मेरी बेटी अंजलि, अंजलि की बर्थडे है। अरे अंजलि की बर्थडे, हैप्पी बर्थडे अंजलि। मुझे आता नहीं है, बकरे की तरह बोल नहीं सकता मैं, वरना शाहरुख तो ऐसे ही बोलता है ना, अंजलि अंजलि, उसकी हर हीरोइन का नाम अंजलि होता है। और उसको विश कर दीजिएगा मेरी बेटी के बाबा की जान हमेशा खुश रहे, आमीन। प्लीज अपनी प्यारी सी आवाज में हैप्पी बर्थडे जरूर बोल दीजिएगा। बिल्कुल बोलेंगे भाई।